0: بسم الله الرحمن الرحيم.
1: بسم الله الرحمن الرحيم. اسیوں سا مخاطب آئی ہوں جی میرا پر ایف ایم 94 کا پروگرام صحت جی گال سان کرے حاضر خدمت اوہاں جو پینجو میزبان حاکم علی جسکان. پروگرام صحت جی گال میں اسان جی اسٹوڈیو میں موجود ہوں ان سنجا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی اسان جی اسٹوڈیو میں اوہاں کے صحت بابت معلومات دیندا آہن. ایک ملکی سطح جو ایک وڈو ڈاکٹر منظور حسین میمن صاحب ان جو خاص مہربانی آئیں محبت آئیں محبت آئیں جو پنجو قیمتی وقت کڑی کرے اسانجے اسٹوڈیو میں اچے تو. ڈاکٹر صاحب ہر اربا خمیس جمعے چھنچھر آچر سومر تے صبح 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک سامہوں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی محمد کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن. ڈاکٹر صاحب جو نمبر بھی وہاں کے نوٹ کرائیں گا سے ہمیں اسا ایو وہاں کے ضرور چوندہ سے جی واہی تو جہان واہی صحت واہی تو سب کو جاہی بیٹھے جو سب کو کرے جو کیر بے نہ ہے اڑیوں خطرناک بیماریوں اسا وٹ اہڑا بے پیشنٹ اسا پان دتھا ہیں اسا وٹ ایندا بھی ہیں جے کہ انہن دی یہ پوزیشن ہوندی ہے جن کے پنجی اولاد بھی چھڑے ویندی ہے خاص طور پہ جے ادھرنگی وارا جے کے مریض ہوندا ہیں ادھرنگی جا پیشنٹ ہوندا ہیں ایک جگہ تے ویہ جی ونن تھا تو انہن دے لئے انتہائی زندگی گزارن مشکل بن جی ویندی ہے وہ ایک مشکل ترین زندگی جا دین گزاریندا ہیں تین جے کرے پنجے صحت جو خیال رکھن گرجے. جی واہے تو جہان واہے تندرستی ہزار نعمت ہے ان میں کو بھی وداؤ نہ ہے ان میں کو بھی شک نہ ہے تین کرے انسان کے پنجو خیال رکھن گرجے پنجے صحت جو خیال رکھن گرجے یعنی اواں کم کار کرو پر اترو کرو جو اواں دی صحت ترجیح ہون گرجے جے کہ اواں ٹھیک آیو فٹ آیو پنجو کھائن پین یعنی اسا ہمیشہ یا دعا گھرندا آہوں یا اللہ سیں اسا کے کہیں جی محتاجی نہ دکھن کہ صرف ان دے لئی گھرندا آہوں جڑے انسان بیمار پے جی ونجے تو بے جو دسو محتاج تھی ونجے تو مثال طور کہ کے ادرنگو تھے تو وہ ایک بے جو محتاج تھی ونجے تو ایون گھر میں پیو پٹ جو من محتاج ہکڑو تھی ونجے تو ان جو کھائن ہے پیئن ہے ان کے اتارن وہارن واش روم تھی وٹھی ونجن ایک جو ادرنگے جو مریض ہوں ان کے لیے بے انتہا تکلیف کا ہے. اڑی طرح جے کدیں کا عورت ہے لیڈیز ہے ایون وہ گھر کی امڑ ہے وڈی ہے ان کے فالج تھے تو ان کی بھلی دھی ہوجیس بھلی نہ ہوجیس یا بیو کو رشتہ ہوجیس بھائیتری ہوجیس بھانے کی ہوجیس بھین ہوجیس پہ شروعاتی ڈیئن میں 15 ڈی 8 ڈی کیتری بھی کیئر کن خیال کن پر اگتے ہلی کرے اوہی ساگیا بیزار تھی ونجن تھا ایک بیمار مہنگا سب مہنگا بیزار تھی ویندا ہیں چھو جو وہ ایک جگہ تے پیجی ویندو ہے وہ اپاہی تھی ونجے تو 24 کلاک صرف ایک ہی جگہ تے موجود ہے ان جو کھارائن ہے پیارن ہے یعنی وہ ننڈے بار کا بھی ودھیک ننڈو بار کھڑن میں ہے ان میں آسان ہوندو ہے ماں ان کی خدمت کرے تھی ان کے پالے کرے وڈو کرے تھی پر جدہ اندو وڈو ہوندو ہے تو وہ انسان کے لیے مشکل بن جی ویندو ہے جی مو چھو تو ان کے واش روم تھی وٹھی ونجن ان کے فریش کرائن تین کرے انسان کے پینجے صحت جو بے انتہا خیال رکھن گرجے تین جے کرے جی واہے تو جہان واہے جی خوش جہان خوش تا خوش آیو تو یہ دنیا اواں دے مقصد جی ہے اواں کے ٹھیک لگن دی ڈاکٹر صاحب جو خاص مہربانی ہیں پنجو قیمتی وقت کڑی نہ ہیں اساں جے اسٹوڈیو میں اچھی کرے اساں جا جی ایس ایم جا جے بدھندڑ ہیں موزز بدھندڑ ہیں اساں لے نہایت قابل احترام ہیں انہاں دے لئی ڈاکٹر صاحب اچھی کرے مشورہ دیندا ہیں صحت بابت جان دیندا ہیں اواں یہ بدائیں ڈاکٹر صاحب ہر جمعے چھنچھر آچر سے یعنی جی ہفتے جا ٹے ڈی بغیر چیک اپ فیس فلاحی طور یعنی چیک اپ فیس ڈاکٹر کی فری ہوں مفت ہوں ڈاکٹر صاحب کے ڈیکھارے سو تھا اربا کا وٹھی کرے ہر سومر تھی یعنی ہفتے جا 6 ڈی اربا خمیس جمعہ چھنچھر آچر سومر یعنی ہفتے جا 6 ڈی باقی انگارے والے ڈی ڈاکٹر صاحب کی کلینک بند ہوں صبح 10 کا شام 5 وگے تھی جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور لائیو کال جو نمبر کے نوٹ کرائیں ہلوں تھا 0301-8051-0301-219685-1 ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر ہیں ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن ڈاکٹر صاحب جو 30 سالن جو تجربہ ہے टी साल जिंदगी इंसान की अध साल जी इंसान की एवरेज जिंदगी 60 साल है असान पाकिस्तान में तो अड़ी तरह यानी अध जिंदगी डॉक्टर साहब जो तजुर्बो है डॉक्टर साहब जो एतो एडो तजुर्बो है इंसान की अध जिंदगी एतो डॉक्टर साहब जो तजुर्बो है और डॉक्टर साहब के दिखारे सको होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन डॉक्टर साहब जो माहिर है गुर्दे पिते मसान की पथरी जो बगैर ऑपरेशन के कामयाब इलाज कन था अवे कड़ो भी पुरानो संधन जो सूर हो जोड़न जो सूर गोडन जो सूर हो नक या कन या गले जो पुरानो नज़लो है निछू मथे जो सूर आवा के अध मथे जो सूर आ उन सभी बीमारियों डॉक्टर साहब कामयाब इलाज करे तो नज़र की कमजोरी आ कन जो वहन कन जो सूर घट बुधण में अचान शुगर ब्लड प्रेशर दिल जहा मर्ज फालिज है जो अधरंग जिक्र कर खंग है टीबी मादे जो सूर मादे की अल्सर स्त्री जो बधन जिगर हेपेटाइटिस बी सी गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे की खारिश फट फुरड़ियों बार में कद जो न बधन औरतों मर्दन के पोशीदा बीमारियों जो डॉक्टर साहब कामयाब इलाज कंदा आन सब का पे असा डॉक्टर साहब की खुश आमदी चवंदी असं ज्यादा अड़ो टाइम वीस इंट्रो में जो दोस्त कॉल कह उन्होंने पंज मिनट सिर्फ माजरत कवा बाद में उन्होंने कॉल अटेंड कहीं जो डॉक्टर साहब के पे खुश आमदी भी चौं डॉक्टर साहब अड़े मौजूद बाबत जानी साई असलम
0: सब
1: ठीक है तबियत ठीक है
0: तारीफ़ों रब पाकचू जो असारे तो खाराए तो रोजी दिए तो खुशी दिए तो सभी जमीनी आसमानी आफत का महफूज रखे तो असि क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक में खबर है मेहरापुर शहर में हफ्ते जहाँ छह ढी जुमे जो ढी छंछर जो ढी आचर जो ढी जो चेकअप फीस फ्री रखल हों उन सूमर जो ढी अंगारो जो ढी क्लिनिक बंद रही है अरबा खमीस अवे शहर मेहरापुर में कोटड़ी रोड सामूँ वधण पोटरा पेट्रोल पंप के सामूँ मौजूद होंगी है टाइमिंग असि सुबह जो 10 बजे का शाम जो 5 बजे तीन टे ढी जो अस चेकअप फीस फ्री रखना जुमे जो ढी छंछर जो ढी आचर जो ढी वो असो खसूसी पैकेज हों जो बेपोह हजरात हूँ गरीब हजरात हूँ उन्होंने अड़े तरीके से असि क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक जी प्रोग्राम उन हवाले से जो असूँ सेहत की गाल उन में जो सो मौजू जो सेहत के उनवान से हों अस अवेयरनेस के हवाले से पेशेंट्स तक नॉलेज पहुँचाई तो कड़ी भी बीमारी है उन बारे में अव तीन जल्दी जल्दी जो जान हो तो जी तल्द अज जल्द उनकी बीमारी है तो उन रोकथाम के लिए तुम कदम खी सो तो अड़ी तरीके से या अस हाईलाइट क्यों उन मर्जन के उन बीमारियों के उन बीमारियों जो जी मौजूद चवे उन हवाले से जी रोजमर्रा के हवाले से अस क्लिनिक से ज्यादा जो पेशेंट्स इंदा खास कर कॉन्स्टिपेशन के हवाले से गाल क्यों यानी कब्ज के हवाले से गाल क्यों तो कब्ज अवे खबर है तो केतरी जो है सो मरीज के लिए नुकसानकार होंगी है खतरनाक होंगी है कॉन्स्टिपेशन जैसे अस कब्ज चवे कब्ज एक्चुअली दिखो वे तो सभी बीमार की माँ को छो वो है सभी बीमार की माँ उन छो को छो वो है जाहिर है जैसे कब्ज थी है तो हर शे अंदर बंदिश थी अवज मादो जो है सो बंद वो है ऐं जॾहिं मादो बंदि थी वेंदो आहे त का बि शइ जेको आहे सो अव्हांखे पेटूं न हलंदी आहे ऐं उन खां अलावा उन जे करे जेको आहे सो ॿियूं तकलीफ़ूं खोड़ सारियूं जेको आहे सो जनम वठंदियूं आहिनि स्ट्रेस अव्हांखे अची वेंदी आहे यानी चिड़चिड़ियोपन अची वेंदो आहे परेशानी टेंशन थी वेंदो आहे ऐं अव्हांखे निंड जेको आहे सो ख़तमु थी वेंदी आहे जीअं मां चिड़चिड़ेपन जी ॻाल्हि कई या एंज़ाइटी थी वेंदी आहे उन जे करे अव्हांखे निंड न ईंदी आहे ऐं माण्हू जॾहिं बवासीर थींदो आहे त जॾहिं कब्ज़ थींदो आहे त ज़ोर लॻाए ऐं बवासीर खे इनखे पाखाने खे अचण जे लाइ जेको आहे सो कोशिशि कंदो आहे लेकिन उन जे करे इन्फेक्शन थी पवंदो आहे पोइ बवासीर जेको आहे सो उन मां घणनि मरीज़नि खे थी वेंदो आहे एक्चुअली इहो थींदो छो आहे जो जेके असांजा आंडरा हूंदा आहिनि वॾी आंडरा जेके आंडरनि जी ॻाल्हि

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر سبھی کے خوش آمدید چون تھا پروگرام صحت کی گال جی مہرا پر ایف ایم 94 تا لائیو پیش کیا پی وے اواں جو پہنچو میزبان ڈاکٹر حاکم علی جسکانی اواں سان گڈ ہے اواں کے بدھائیں ہلوں تو اساں اسٹوڈیو میں موجود پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ڈاکٹر صاحب مختلف بیماری جا ماہر ڈاکٹر ہیں ایک ملکی سطح جو وڈو ڈاکٹر اساں اسٹوڈیو میں موجود جو کو ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن ہے ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تے صبح 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن فیملی فزیشن ڈاکٹر آہن گردے پتے مسانے جی پتھری جو بالکل بغیر آپریشن جی کامیاب علاج کن تھا جن کے بھی پتے جی پتھری ہے گردے جی پتھری ہے مسانے جی پتھری ہے ان شاء اللہ ڈاکٹر صاحب علاج کندو اللہ تعالیٰ کے حکم سے نکری ویندی بیوں جگہ بیماری ان سبھی بیماری جو ڈاکٹر صاحب کامیاب علاج کندا ہیں 0301-96-851 ایک کالر لائن پہ موجود ہے جسوں کے تھانے کالر ہوں دو السلام علیکم
1: ہلو السلام علیکم
0: وعلیکم السلام جیر بھی بلایا دا
1: سائیں خادم حسین بوٹ کم دین کبر کا سائیں ملو نمتو آلیڈے کے
0: جی دا
1: سائیں نے وہ علاج کرایا پر فلال وہ چلے کون دو جاں
0: چھڈے نہ تو ونا لو ڈاکٹر صاحب کو نہیں آو نا ڈاکٹر منظور صاحب تو چھو نا وتی جو نہ ملدا ہاں
1: تے ایک بات کرا سائیں والی جنوٹ جو کو تو فلال چھڈے تو ونے وری تھو ہفتے دے کو پو وری تو یو سائیں
0: او کمپلیٹ بیماری چھڈیو ہی کون ہوندو اسکن جو بیماری بیماری ہوندی ہی ہے اسکن والی کمپلیٹ چھڈے مکمل چھڈیو نہ کون مات کڈو اد چھڈیندی دوا وتھیا ہوندو تھوڑو فرق کیوں ہوندو تا دوا بند کرے چھڈی ہوندی جی سر میں بڈو ڈاکٹر صاحب کے بتائی دو جی سر مہربانی
2: بالکل صحیح پہ چھو سائیں بالکل ایں تھیندو ہے اساں حالانکہ پیشنٹس کے چوندا ہیں تو بابا ہی ایک دفعہ دوا دینی ہے ہی کانگریزی دوا نہ ہے جو تواں کے جو ہے سو فلال چھڈے ونے وری وری پئی تھے ہن کے جے کرے تو ہم مکمل طریقے سے استعمال کندو تو تواں جی تکلیف ما جن چھٹی ویندی ہے اج بھی ایکڑو تازہ مثال ہے تے ایکڑو پیشنٹ ہو جے 1.5 سال کھا بعد میں موٹ ننڈی کے وٹی آیو الحمد للہ ایک شفا کی گال ہے تو ان کے تو جو ہے سو ایکڑی چکر سے فرق جو پہ جی تو وہ بیچارہ مزدوری کرو ہے کراچی ویندو ہے پر ننڈی کے وری اج وٹھی آیا تو ان کے ہاں ایترے ٹائم کا بعد میں وری متھے میں جو سو ملو سو بہرحال چون جو مقصد یہ ہوں تو اڑے قسم کی جی پیشنٹ کہڑو بھی ہوجائے ان کے تقریباً جو چاہتا ہوں تو 2-3 مہینہ مکمل کورس کرایا تو ان جو مقصد یہ ہوں تو فی الحال 10 دن کی دوا ڈینا تو ان کے مکمل طریقے سے بھی ان تو گھٹ میں گھٹ ایٹ لیسٹ ایکڑو مہینوں دوا کنٹینیو ہل رہے تو ان کے کافی جو سو فرق فرق چھو صرف چمڑی میں باہر نہ ہوں رت جو بگاڑ ہوں رت میں اندر صفائی کرنی ہوں تو ان کی دوا مکمل جدید ہلدی تر ہی فرق تھی ہے جی سر
0: ایک ویو کالر لائن جو موجود ہے کال کی طرف ویندیں السلام علیکم
3: ہلو وعلیکم السلام
0: جی ریڈیو سیٹ کے بند کرتا کیر جو بلائے
3: ہلو
0: ریڈیو سیٹ کے بند
3: کرنا وعلیکم
0: السلام جی دا کیر جو بلائے
3: میں گوٹ سفر کا سٹری گرام سورا علی خاصری بازار دکھا
0: ہاں خاصری صاحب ریڈیو سیٹ کے بند کرنا تھانے کال ڈراپ کرنی پندی مکے بھائی ہاں اوڑے ریڈیو
3: جی بدھو جنگ گام سورا کونا دا گئے ہو
0: پروگرام ہے صحت کی گال ہے پانچ میزبان حاکم علی جسکانی سے گڈ ہے اہم بدائیں ہلوں دوستوں ہمیشہ اِسی گزارش کرتا ہوں جدید بھی تم کال کرو تو ریڈیو سیٹ کے بند رکھو جی تین آواز پان بدھن چاہیے تو تاج آواز اٹھ تو کون مجبور اصل یا کال ڈراپ کرنی پوندی یا خود ہی کٹجی ویسے کال کی طرف ڈسو یہ کالر کسان جو اصل سے گڈ ہوں السلام علیکم
3: السلام
0: علیکم ہاں جی کیا پوچھنا چاہیں دادا
2: بالکل جدے رگ بلاک تھی ویندی ہے تو ان کے کرے جو اسے پرابلم تھیندو ہے ان کے لئے بہترین دواؤں ہومیوپیتھک میں موجود ہے نا مکمل کورس موجود ہے فسٹ ایڈ طور پہ تو تم کا بھی مالش کند ان میں گھنا دوست ماں مالش جو بھی بھی حالانکہ منع کرد آیا گھنا مالش کندا سو ہاں بھی کافی پیشنٹس ہیں تو اصل مالش کیسیں ان میں سوج ودی وئی تکلیف ودی ہے حالانکہ اصل بار بار چوندا ہوں تو ان کے مالش نہ ہے کرنی ود میں ود اصا ڈسل ایکڑو جی قدرتی طور پہ اصل تیل بدھائی ہوں تو سرحیں جو تیل ہے ان کے گرم کرے ان میں ہیٹ وجی وہ تم صرف اپلائی کیا یعنی اپلائی کرنے جو مقصد یہ صرف تم لگائے چھو जॾहिं हू अंदरि चमड़ी में जज़्ब थी वेंदो त रगुनि में ऐं हॾनि में पाण ई उहो पंहिंजी ताक़त रखंदो त उन सां ख़ुदि बि ख़ुदि जेको आहे सो तव्हांखे रिलीफ मिली वेंदो आहे। पर उहो बि ॾिसो फर्स्ट एड तौर ते यानी आरज़ी तौर ते फ़िलहालु तव्हांजी तकलीफ़ खे घटाए सघे थो, लेकिन मुकमल ट्रीटमेंट जे लाइ मुकमल दवा होम्योपैथिक में तव्हां इस्तेमालु कंदो तॾहिं अव्हांखे फ़ाइदो पवंदो।
0: ॿियो कॉलर लाइन ते मौजूदु आहे, कॉल जी तरफ़ ईंदासीं। अस्सलाम वालेकुम।
4: वालेकुम सलाम सर, मुंहिंजी अमां घुराड़ी आहे, हुनजी उमिरि 70 साल थी वई।
0: जी जी।
4: मुंहिंजे मोशन थियण ॾाढा।
0: अच्छा, मोशन नथा बीहनि छा?
4: न सर, ऐं मां ब्लड प्रेशर हाई थो रहे।
0: अच्छा, ब्लड प्रेशर हाई थो रहे, त हीअ असुलु छा आहे? अमर एजिड आहे, बहितर आहे त रूबरू ॾेखारे वञे वधीक बहितर आहे। बाक़ी एफ एम ॿुधो तव्हांखे ॿुधाईंदो। जी
2: जी साईं, बिल्कुलु मूंखे बि इहो ई ॾिसंदासीं त जेको आहे सो बिल्कुलु हिकु त चांहि ऐं खीरु ऐं मानी हुनजी बिल्कुलु बंदि करिणी आहे। सिर्फ़ु खिचड़ी इस्तेमालु करिणी आहे, केलो इस्तेमालु करिणो आहे, केले में स्पंगुर जी दुही विझी उहा इस्तेमालु करिणी आहे। जीरो अवां हुनखे फकराए सघो था चमची खनि, उनखां पोइ हर खाधे खां पोइ सौंफ चूसराएसि, उन सां बि काफ़ी अफ़ाको अची वेंदो आहे, वरना दवा मौजूदु हूंदी आहे। जेकॾहिं फ़र्क़ु पइजी वञे थो हिन अमल सां ठीकु आहे, वरना उहो बुरो ॾेखारे सघूं, लेकिन परहेज़ बि मस्त आहे, यानी चांहि खीरु वग़ैरह अव्हांखे मुकमल बंदि करिणो आहे। ओके,
0: कॉलर लाइन ते मौजूदु आहे, ॾिसो किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम। हलो, अस्सलाम वालेकुम। पोइ साईं ॻाल्हायो। हलो, जी मुंहिंजा साईं,
5: डॉक्टर साहिब खां इहो पुछंदासीं त माना जेको मथे में सूरु माण्हू पवंदो आहे,
0: जी जी दादा,
5: त इहो माण्हू जेको मथो ॿधंदा आहिनि त इहो सही आहे या न? माना हिकिड़ो माण्हू मथे खे कपिड़ो के ॿधंदा आहिनि, इहो सही आहे या ग़लति आहे?
2: सर, इहो हिकिड़ो जेको आहे ज़ाहिर कंहिंखे जेकॾहिं शिदत घणी थींदी आहे, ख़ासि करे मर्द त मथो कोन ॿधंदा आहिनि, मथो त वरी बि औरतूं ई ॿधंदियूं आहिनि, ऐं उहो ईअं बि घर में ॿधंदियूं आहिनि, ऐं मथो ॿधणु हिकिड़ो हैबिट आहे, लेकिन मथे ॿधण सां को सूर सां को तालुक़ु न आहे, उन सां को सूर झको न थींदो आहे। वक़्ती तौर ते सिर्फ़ु हिकिड़े क़िस्म जी केरु माण्हू जीअं ज़ोर ॾियारे या जेको आहे सो इनहेलेशन कराए त उहा ई थींदी आहे, लेकिन हिन सां को मथे खे को ॿधणु को इलाज न आहे। जी साईं,
6: वालेकुम सलाम, केरु था ॻाल्हायो था?
2: मिठी सोडा उहा इस्तेमालु करे सघे थो, लौंग जो तेल इस्तेमालु करे सघे थो, या फिर रूबरू ॾेखारे वञनि त उहो वधीक बहितर।
0: सलाम आहे सिहत जी ॻाल्हि जी, मेरा पर एफ एम 94 जो आवाज़ु तव्हांजे समात में पहुचे पियो। असांजे स्टूडियो में मौजूदु सिंध जो मशहूरु मारूफ़ डॉक्टर मंज़ूर हुसैन मेमन साहब बि कॉलर लाइन ते मौजूदु आहे, ॾिसो किथां जो कॉलर असां सां ॻाल्हाईंदो।
6: वालेकुम सलाम जी अदा, जी जी अदा,
0: केरु साहिबु ॻाल्हायो था? जी जी, छा पुछंदा डॉक्टर साहिब खां?
5: मां ॾाढियूं करायूं आहिनि रानीपुर में।